0: नो टेंशन ब्यूटी क्रीम।
1: खुद के लिए वक्त निकालें और पाइए फेयर फ्रेश एंड ग्लोइंग स्किन।
0: नो टेंशन ब्यूटी क्रीम से कील मुहासे, झुर्रियां, दाग धब्बे हो जाए दूर।
1: स्टार्ट रिकवरी इन जस्ट 7 डेज। रंग गोरा करे सिर्फ चंद दिनों में। नो साइड इफेक्ट।
0: नो टेंशन कॉस्मेटिक्स पाकिस्तान प्राइवेट लिमिटेड।
2: आती है वो सुनहरी चमक सबको आपकी तरफ मुतवज्जे कर दे, तो फिर वक्त आ गया है नो टेंशन गोल्ड ब्यूटी क्रीम का। ये सिर्फ एक क्रीम नहीं, ये है जादू जो आपकी जिल्द में लाए नरमी, ताजगी और गोल्ड जैसा निखार। खालिस गोल्ड पार्टिकल्स के साथ ये जिल्द को बनाए नरम, चमकदार और पुरकशिश। चाहे दफ्तर का वक्त हो या किसी पार्टी का प्लान, नो टेंशन गोल्ड ब्यूटी क्रीम दे आपको वो कॉन्फिडेंस जो सबको हैरान कर दे। और सबसे खास बात, ये हर स्किन टाइप के लिए परफेक्ट है, ड्राई, ऑयली या सेंसिटिव। बस लगाएं और खुद देखें जादुई फर्क। नो टेंशन गोल्ड ब्यूटी क्रीम, खूबसूरती, नरमी और चमक का सुनहरी इम्तिजाज। नो टेंशन, जस्ट गोल्डन परफेक्शन।
3: دا بتالا پیو سو رجو کی دا مخند دانو دا اونا تیر سری طول ختم کلی زکا چید دا هر قسم چٹی رائیڈ نا پاک تی
4: خانو بیا چی اس قسم نقصانی مشتے نا بیا خیرال زر روڑا کنا
3: لارم اسی دا لراوڑم
4: رافتی دا فارا 0334-940-9
5: گلپانی، یہ گلپانی یو کپ چھیرا بانے اس کا خلاچی پکی وروا چوا
6: تا سرے دا چائے فکر شتا او زما فکر در سرے ہڈو نشتا
5: ولی تا لبیا سے چل شوے دے
6: تا سو تا زما پدے مخ بانے دا دانے داغونا تیخسری نخ کاری زخو ٹولا اور اس دے مخ دلاسو پا ٹینشن کیا
5: گلپانے نو ٹینشن
6: نو ٹینشن سمجھ لاؤ
5: نو ٹینشن بیوٹی کریم در دے آدو دا نو ٹینشن بیوٹی کریم استعمال سربا ستا دا مخ دا دانو دا غونا تیر سری پیو سو روز کے ختم شی او مخ پدے تک سپن شی
6: اوے بلا خبران دا نو ٹینشن بیوٹی کریم خوب اسے سائیڈ افیکٹ نمی کنا
5: دادا ہر قسم سٹیرائٹ نہ پاکتی او طالب ہس قسم نقصان نہ در گئی
6: نو بیا اس لال شاہ او مال نو ٹینشن بیوٹی کریم روڑا
5: ہاں دا چے کم نظم اور روڑا میں درلا
6: نو ٹینشن یعنی کہ تاسو ٹینشن بالکل ناخلے

0: चाहे दफ्तर का वक्त हो या किसी पार्टी का प्लान, नो टेंशन गोल्ड ब्यूटी क्रीम दे आपको जूस कर दे। और सबसे खास बात, ये हर स्किन फिट है, ड्राई ऑयली या लगाए और खुद देखें जादुई फर्क। नो टी क्रीम, खूबसूरती, नरमी और चमक का सुनहरी इम्तिजाज। नो टेंशन, जस्ट गोल्डन परफेक्शन।
1: ٹینشن بناخ لے زب تالا اس نو ٹینشن بیوٹی کریم راوڑم
2: نو ٹینشن بیوٹی کریم
1: آو نو ٹینشن بیوٹی کریم دا بتالا پیو سو رجو کی دماغ نہ دانو دا گنا تیر سری ٹول ختم کڑی زکا چداد ہر قسم سٹیرائڈ نہ پاکتی
2: خانو بیا چی اس قسم نقصانی نشتے نہ بیا خرال زر روڑا کنا
1: لاڑم اسی دل راوڑم
2: رافتی دفارا 0300

हाँ दारा तेरा याद छोड़ बिल्कुल फर्क है बिल्कुल दगा शाने दा बिल्कुल बिल्कुल दारा तेरा याद छोड़ बल मेरे से जगह ले वाइज़ सलाम वालेकुम मामू पखेर रहा लाई अभी जो सब खुशहाल है माँ जो कि माँ फेवरेट इस माँ फेवरेट टीम गटेली दही और जलेबिया मामू आप उधर डेढ़ डेढ़ मुबारक शाह बिल्कुल बिगा टीम जबर वालों गटेली देखे ना फातिमा नूर सब डेढ़ रहते मन को खुशहाल रहता उस सही खा जी सर सर बल मैं सिर्फ अगले दिवाई छी मेरा नाम आयशा है भाईजान आपको सलाम और सब लिस्टर को सलाम भाईजान एक सॉन्ग प्ले करो सॉन्ग बिल्कुल प्ले है आप सुन सकती हैं जी सर सर बल मैं सिर्फ अगले दिवाई छी इदास सुर अगली है इदास पट पट वेलकम सिंह है आई एम बेंती हाँ बेंती ऐसा जुड़े रहते मन ना बिल्कुल साहु सलाम चीज अटोलू जी ने को तो रसे दिले सा सुडी रसे तमन ने को बेनते हां खुशहाल आ रहा उसे हां बिल्कुल ग्राना दिन को तो टाइम पास तारी जी दादी रजत जरूरी था मालूम बता सके प्रोग्राम चकम दिया खत्म उल राजी सस द टोलो मैसेज का बोलो डेरे जाता मनना कॉल्स का बोलो हम डेरे जाता मनना चकालों को लेसे में से कुल दटोरे डेरे जाता मनना चकाल इसमें से शामिल लेकर माफी बखना खुसूसी मनना दाखल कुछ अच्छी दागा प्रोग्राम खामोश से रखा वावरे दिले मतलब लोग ये वक्त खबर अखपल दे जो डेरे जात ख्याल साथ है दागा खल को हम डेरे ख्याल साथ है کم چې تاسو خیال ساتي په زندګۍ کې څه خبرې باندې بالکل ممای اوسه کېږئ ځکه مایوسي په خپله غټه ناکامي ده هغه خلکه کم چې د نور خلکو زندګۍ کې اور لګوي هغه ته زما ریکوست درخواست دی چې اپیل دی خپل په زندګۍ باندې فوکس وکړي او د نور خلکو زندګۍ چې دغه بالکل متباه کوي کله چې دوه لپاره لاس چې ته وایې زما نوم تاجر ایمان دغه نامه خپل په دعاګانو کې لازما یاد ساتئ کېدای شي زما څخه خوشحالي نه احساسو د دعاګانو منتظر وي کچې دغه بیا وفا ساګانو یو ځل بیا وکړو وفا تاسو سره به کېږي نورو پروګرامونو کې ملاقات تر هغه وخت پورې خپل میزبان تاجر ایمان لور کې اجازه د خدای په امان

0: एक लम्हा जरा गौर से सुनिए। कामयाबी का मियार सिर्फ दावा नहीं बल्कि नतीजा हो तो फिर नाम याद रखिए, राइजिंग पाकिस्तान इस्लामिया पब्लिक स्कूल एंड कॉलेज बटग्राम। मुख्तसर अरसे में बेहतरीन तालीमी कारकर्दगी, शानदार नताइज। हालिया मैट्रिक बोर्ड इम्तिहानात में जिला भर में पहली पोजीशन के साथ साथ 117 तलबा में 112 तलबा की A1 ग्रेड में कामयाबी। ठहरिए, सिर्फ यही नहीं बल्कि इदारे के पहले बैच के 2 तलबा का यूनिवर्सिटी ऑफ इंजीनियरिंग एंड टेक्नोलॉजी पिशावर में मेरिट पर दाखला। यही है मियारी तालीम की पहचान। राइजिंग पाकिस्तान इस्लामिया पब्लिक स्कूल एंड कॉलेज बटग्राम में नर्सरी ता FA, FSC, प्री मेडिकल, प्री इंजीनियरिंग और कंप्यूटर साइंस की बेहतरीन तालीम। जदीद साइंस व कंप्यूटर लैब, जदीद लाइब्रेरी, ट्रांसपोर्ट की सहूलत इत्मीनान और जिम्मेदारी के साथ। छठी जमात से 12वीं जमात तक बच्चियों के लिए अलहदा सेक्शन। प्राइमरी सेक्शन के लिए तजर्बाकार फीमेल स्टाफ। VR राइजर्स, महदूद नशिस्तों पर दाखले जारी है। पता याद रखिए, राइजिंग पाकिस्तान इस्लामिया पब्लिक स्कूल एंड कॉलेज, नजबैंक ऑफ खैबर बटग्राम। फोन नंबर 0356-35-207।
1: بټګرام خلکو د پاره د خوشحالي زیری اوس تاسو لا بل ځای ته تلو ضرورت نشته، تاسو په خپل هار بټګرام کې ډیر معیاري او د ضرورت ټول سیزن ملاويدل شي، لکه دال، چاول، هر قسمه مصالحې لکه حافظ کابلی پلاو، حافظ سالن مصالحه او حافظ بریانی مصالحه، او د کمال خبره پکې دادا چې د 1 کیلو مصالحې سره جوړ وی فری کولډ ډرینکس او هر قسمه جوس ور سره هم ملاویږي، د ماشومانو د پاره د هر کپ نه وارا او سترندن پمپر هم ملاویږي، لکه راحت، سنایپیس او روم پرز. نو بیا هم نن تشریف راوړی ریاض کریانا اینڈ جنرل سٹور بټګرام تا، او تر لاسه کئ د کور ټول راشن هم په هول سیل او هم په پرچون، او پته یاد ساته، ریاض کریانا اینڈ جنرل سٹور، یونائیټیډ مارکیټ، بټګرام. د نورو معلوماتو لپاره په دې نمبر رابطه وکړئ، اسد خان 0347-61-064-17، محمد ریاض 0356-32-017، او پی ٹی سیل نمبر هم یاد ساتئ 0997-310-10، اور د اعتماد او د کوالټی نوم.
0: کیا آپ اپنے بچے کے روشن، محفوظ، مستقبل معیاری تعلیمی ادارے کی تلاش میں ہیں؟ تو پھر آئیے اسکائی ہاک انٹرنیشنل اسکول اینڈ کالج بٹگرام میں، جہاں تعلیم صرف کتابوں تک محدود نہیں بلکہ کردار سازی، اخلاقی تربیت، اعتماد اور قیادت کی تعمیر بھی ہماری اولین ترجیح ہے۔ نرسری سے لے کر FSC تک معیاری انگلش میڈیم تعلیم، پری میڈیکل، پری انجینئرنگ، کمپیوٹر سائنس اور آرٹس کے بہترین پروگرام، قابل